0: पकी चितू लग रहा लाए खुश खबरी छा चाहियो था अवां जे घरन जो चितू पकियो हुजन त कैश ऐं किस्तन ते 50 साल गारंटी सां चितू लगरायो सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती चित लगराइण लाइ राब्तो कंदा खुदा बख्श होसो मोबाइल नंबर 03002962435 एड्रेस टंडो गुलाम अली रोड मातली
1: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
2: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
1: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
2: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
1: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری ائی عورتن ائی بارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے ائی نارمل ڈیلیوری پن کئی ونجے تھی ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
2: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-230
3: अपना शहर अपना घर मातली और मातली की आवाज GFM 90.4
4: छा वहां पेंजे कारोबार जी तरक्की लाए सोचे रहा आयो
0: त पोए GFM 90.4 मातली बदीन एक अड़ो FM रेडियो आए
4: जेको हले तो बिना ब्रेक ए मुसलसल
0: ऐं हाँ गोठन शहरन ऐं परे परे ताईं बुधो वींदड़ रेडियो GFM मातली बदीन
4: बस पो हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
0: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
4: 03132525786
0: जी हाँ 2315525786
4: GFM रेडियो नेटवर्क
0: सिंध जो आवाज़

0: ایران ایران اجلاس تھیں جی تصدیق کرے چھڑی ایرانی پردیہی وزارت کے ترجمان اسماعیل بکائی چیا ہے تو سعودی عرب کے درخواست سے عمان میں اج رتھل اجلاس ملتوی تھو ہے سعودی عرب کے تیل پہ تیل پائپ لائن تے حملے میں بھی ایران ملوث نہ ہے ایران وچ اوبر کے ملکن میں شکت آن جو فائدہ رگو اسرائیل کے تھو ہے وڈے وزیر صحت مراد علی شاہ پہری اکتوبر کا فلور ملز کے سرکاری کنک جاری کرنے کی ہدایت کرے چڑی کنک ذخیرو وڈے وزیر صحت مراد علی شاہ چاہے تو حکومت کی پہری ترجیح شہروں کے سستو اٹو فراہم کرنا ہے کنک کے ذخیرے میں وراثت لائے نگرانی والا نظام برقرار رکھے وجے شہروں جو غذائی تحفظ یقینی بنایا وجے غریب ہیں پوریا طبقے کے مہنگائی کا بچانے لائے وزیر اعظم پیٹرول تے سبسڈی دینے جو فیصلہ کیا ہے کوشش ہوں تو ود کا ود شہروں کے ریلیف دنو وجے وفاقی وزیر عطا ترڑ چینزا فاطمہ علی پرویز ملک پریس کانفرنس کردے کہ پہرے مرحلے میں شہروں کے این آئی سی نمبر موکلے رجسٹریشن کرنی پوندی بے مرحلے میں گاڑی کی رجسٹریشن تھی ٹول ویل لائے 20 لیٹر ننڈن گاڑیوں لائے 30 لیٹر تائیں دینے جو فیصلہ کیا ویو ہے
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: سندھ کی ہو تو آواز بھی سندھ کی ہے جی اے ایف ایم 88 نیٹ ورک جی اے ایف ایم 88 نیٹ ورک سندھ کی آواز
3: ماتلی آس پاس کی عوام لائے خوشخبری मातली शहर जी पहरी होलसेल मोहम्मदी फार्मेसी मातली जिते हर दवा अवां के होलसेल रेट में मिलंदी मेडिकल स्टोर वारन लाए 12 सैकड़ो ऐं घरू सार्फिन लाए हर दवा 10 सैकड़ो रियायत ते मिलंदी जेका मेडिसन असां वट बर वक्त मौजूद न हूंदी उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं घरू सार्फ हुजे या मेडिकल स्टोर वारा उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी राइडर खे 50 रुपया ख़रीदार अदा कंदो टाइमिंग सुबुह 9 खां 6:30 वॻे शाम ताईं नोट असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा एड्रेस मोहम्मदी फार्मेसी नज़द अली शेर कांटा मेन हैदराबाद रोड मातली राबते लाइ अशोक कुमार मोबाइल नंबर 03130863163
4: कैश ऐं किस्तन ते प्रीकास्ट आरसीसी घरन जूं पकियूं छितूं लॻाइण लाइ ख़ुशख़बरी छा अव्हां चाहियो था अव्हां जे घरन जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻरायो सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श होसो मोबाइल नंबर 03002962435 एड्रेस टंडो गुलाम अली रोड मातली
5: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو
6: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
5: اما عائشہ اسپتال نوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
6: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
5: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئیں میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری ائیں عورتن ائیں بارڑن جو علاج ائیں الٹرا ساؤنڈ کندی آہے ائیں نارمل ڈیلیوری پن کئی ونجے تھی ائیں ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
6: ایڈریس اما آشیا اسپتال نوتکانی چوک ماتلی ودھیک معلومات لائے 2347321230
7: छा अव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
4: त पोइ जी ए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
7: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
4: हाँ गोठन शहरन परे परे ताई बुधो वींदड़ रेडियो जीएफए मातली बदीन
7: बस पो हाने खणो फोन पेंजे इश्तियार हलायण लाए
4: असांजे स्टेशन मैनेजर यूनस बकारी सा हिन नंबर ते राब्तो कंदा
7: 03125257 86
4: जी हाँ 2315525786
7: जीएफएम रेडियो नेटवर्क
4: सिंध जो आवाज़।